0: मुज़फ़्फ़राबाद जे बिनतकन एलए 27 ऐं एलए 28 ते पोलिंग जो वक़्तु ख़तम थियण खां पोइ वोटनि जी ॻणप जारी। एलए 27 जे सभिनी 196 ऐं एलए 28 जे 57 पोलिंग स्टेशन ते सुबुह 8 खां शाम 5 वॻे ताईं पोलिंग जारी रही। एलए 27 ऐं एलए 28 ते मौसम जी ख़राबी ऐं सामान न पहुचण सबबि पोलिंग मुल्तवी थी हुई। पीपल्स पार्टी जी नायब सदर पारां मुज़फ़्फ़राबाद जे तक एल ए 27 में धांधली जो इल्ज़ाम। शहीद रहमान बयान में चयो आहे त पोलिंग अमलो बैलेट पेपर समेत नून लीग अॻवान जे घर मां पकड़ियो वियो। नून डबल जी निजी घर में मौजूदगी ऐं बैलेट पेपर्स ते ठपनि वारा इतला इंतिहाई घटी चुका आहिनि। धांधली जे हवाले सां वीडियोज़ ऐं सबूत इलेक्शन कमीशन अमलदारनि हवाले कया विया आहिनि। पीपल्स पार्टी जे मज़बूत तकनि में नून लीग हिकु भेरो ॿीहर चूंड अमल तकरारी पाइण जी कोशिश करे रही आहे। वज़ीर-ए-आज़म जे सियासी मामलनि वारे सलाहकार मुज़फ़्फ़राबाद जे तक एल ए 27 में धांधली वारो इल्ज़ाम रद्द करे छॾियो। पीपल्स पार्टी जी वीडियो जाली करार। राणा सनावला चयो आहे त पीपल्स पार्टी वटि सबूत आहिनि त इलेक्शन कमीशन वटि जमा कराए। सुबुह खां शाम ताईं पोलिंग थी पर का बि शिकायत साम्हूं न आई। पीपल्स पार्टी खटण ते ख़ुशी मल्हाईंदी आहे ऐं हराइण ते धांधली जो घोड़ कंदी आहे। फ़िलहालु भुट्टो ज़रदारी ॿुधायो त कंहिंजा ॾींहं गणजण शुरू थिया आहिनि। छा ऐवान सदर जा ॾींहं गणजण शुरू थी रहिया आहिनि?
1: با نیروهای نظامی کاملا هماهنگی، یعنی آدمایی که اونجا هستن من اگه تهدید کنم علارغم میل رهبری میان طرف من هیچ جفا در حق اون آدم هست. من استعفا بدم خب رسما اعلام میکنم استعفا دادم، استعفا نخواهم داد، خواهم ایستاد. حالا اینا هم میخوام بگن که یه اختلافی درست کنن که اینا رهبری یه چیزی میگه، اینا یه چیزی میگن.
2: چیزی رو که عیان است چه حاجت به بیان است؟
1: همه این مردمی که این سختی های ما رو میبینند و تحمل میکنن
2: برای ایران دارن این کارو.
1: خصوصا به آدمی که ناتوانه نمیدیم.
2: تو جریان قانون حجاب ایشون خیلی کمک کردن.
1: تمام اونایی که شهید شده بودن، فوت کرده بودیم، گفتیم خود ملیشون اعلام بکنن. هر کی اضافه داره خب بگه. یه عدد 3000 رقمی رو 34000 گفتن، این نشون میده اینا چقدر نامرد و وطن فروشن.
0: استعفا نہ ڈیندس ملک لائے کم کندو رہندس۔ ایران جنگ ودھائن جو خواہشمند نہ ہے پر سرحدن جو دفاع جاری رکھندو۔ ایرانی صدر مسعود پزیشکیان چیو ہے تا तेहरान खे अहिड़ो मुआशिरो क़ाइमु करण ते कमु करणु घुरिजे जेको दुश्मन खे मुदाख़लत ऐं विराको पैदा करण जो मौक़ो न ॾिए। इख़्तिलाफ़नि जो ख़ात्मो परॾेही मुदाख़लत वारनि इम्काननि खे घटि कंदो। अहिड़ो मुआशिरो ठाहिणो आहे जेको दुश्मन खे ईरानी समाज खे विराइण या तबाह करण जो मौक़ो न ॾिए।
3: The request of Iran, backed by Saudi Arabia, backed by UAE, and backed by Qatar in particular, but others also. Many, many countries called, many of the leaders are made friendly with a lot of them, almost all of them, one way or the other, and they all wanted to give this a last chance. It's a last chance. This is not something that, if it doesn't happen, this is a last chance for them to sign a good document. Yeah, please.
4: Mr. President, New York City Mayor Zohran Mamdani is required.
0: सुठो मुआदो करण लाइ ईरान वटि आख़िरी मौक़ो आहे। तबाही खां पहिरीं ईरान खे आख़िरी मौक़ो ॾिनो आहे। तेहरान मुआदो न कयो त तबाह थी वेंदो। अमरीकी सदर डोनाल्ड ट्रंप चयो आहे त ईरान सां ॻाल्हियुनि जे पहिरें मरहले में आपदा हरमूज़ खे खोलियो वेंदो। ॿियो मरहलो ईरान जे एटमी हथियारनि बाबति हूंदो। तेहरान खे कॾहिं बि एटमी हथियार हासिल करण न ॾिना वेंदा। ईरान सां गॾु सऊदी अरब, UAE ऐं कतर बि ॻाल्हियुनि जी दरख़्वास्त कई हुई। ॻाल्हियूं थींदियूं आहिनि त बि ईरान तरदीद कंदो आहे। नतीजनि जो इंतज़ार करणु घुरिजे। अमरीकी शर्तनि ते अपना हुरमुज़ न खुलंदो। ईरान पंहिंजे मौक़िफ़ ते क़ाइमु आहे। अमरीकी नाकाबंदी जारी रही त नतीजा ख़तरनाक निकिरी सघनि था। ईरान जे सुप्रीम लीडर मुश्तबा ख़ामनाई जे सीनियर सलाहकार मेजर जनरल मोहसिन रज़ाई चयो आहे त ईरान अमरीकी नाकाबंदी खे वधीक बर्दाश्त न कंदो। नाकाबंदी ते अमरीकी बहिरिया ऐं फ़ौज खे नतीजा भुगणा पवंदा। तेहरान अपना हुरमुज़ मां कंहिं बि मुतबादिल रस्ते जी इजाज़त न ॾींदो न ई क़बूल कंदो। अपना हुरमुज़ ईरान जी बानिक ते जहाज़ वापसि मोटी रहिया आहिनि। نواز صوبہ ایجنڈا تے ناہر نئی آئین میں کا کوٹ ہے، کوٹ نظام میں نہ پر اساں میں ہے، اساں آئین تے عمل نہ کیو، آئین آئین نظام تے سچائی سے عمل کرداسی تے نظام بھی ڈلیور کندو۔ وزیراعظم صلاحکار رانا سنولا چھو ہے تے اساں آئین جی وجکڑی کیوں آئین نظام کے جکڑل رکھوں تے ہی کم کیوں کندو، یہ سسٹم اد صدی کامیاب رہو ہے، اگتے بھی کامیاب رہندو۔ آزاد کشمیر جی چونڈ شفاف تھی ہے، چونڈ عمل مکمل تھن بعد پیپلز پارٹی بھی نتیجہ تسلیم کرے وٹھندی۔

0: नवां सूबा ठहिण ख़राब ॻाल्हि नाहे, पर छा मुल्क जी सट सही सघे थो? नवां सूबा ठहिण एतिरो आसान कमु नाहे। मुल्की हालतुनि तां ध्यानु हटाइण लाइ नवां शुशा छॾिया पिया वञनि। मोहसिन नक़वी वज़ीर आज़म जे मशवरे खां सवाइ अहिड़ी ॻाल्हि नथो करे सघे। मुल्क खे आइन मूजिबि हलाइण जी ज़रूरत आहे। जमियत उलमा इस्लाम जे सरबराह मौलाना फज़लुर रहमान जी क्वेटा में प्रेस कॉन्फ्रेंस। मौलाना फज़लुर रहमान चयो त बलोचिस्तान हुकूमत में शामिल न थियण जो फ़ैसिलो कयो आहे। डॉक्टर अब्दुल मालिक बलोच जे बलोचिस्तान जो वॾो वज़ीर बणजण बाबति ॼाण नाहे। मुल्क में मर्ज़ीअ जूं हुकूमतूं ठाहिण सां जमहूरियत अॻिते न वधंदी। मुल्क में क़ौमी ऐं इंसाफ़ ते ॿधल पॉलिसी जी ज़रूरत आहे। नवां सूबा एजेंडा ते नाहिनि नई आइन में का खोट आहे। खोट निज़ाम में न पर असां में आहे। असां आइन ते अमल नाहे कयो। आइन ऐं निज़ाम ते सचाई सां अमल कंदासीं त निज़ाम बि डिलीवर कंदो। वज़ीर आज़म जे सलाहकार राणा सनावला चयो आहे त असां आइन जी भजकड़ी कयूं ऐं निज़ाम खे जकड़ियल रखूं त ही कमु कीअं कंदो। ही सिस्टम अधु सदी कामयाब रहियो आहे, अॻिते बि कामयाब रहंदो। आज़ाद कश्मीर जी चूंड शफ़ाफ़ थी आहे। चूंड अमल मुकमल थियण बाद पीपल्स पार्टी बि नतीजा तस्लीम करे वठंदी। मुज़फ़राबाद जे ॿिनि तकन एल ए 27 ऐं एल ए 28 ते पोलिंग जो वक़्तु ख़तमु थियण खां पोइ वोटनि जी ॻणप जारी। एल ए 27 जे सभिनी 196 ऐं एल ए 28 जे 57 पोलिंग स्टेशन ते सुबुह 8 खां शाम 5 वॻे ताईं पोलिंग जारी रही। एल ए 27 ऐं एल ए 28 ते मौसम जी ख़राबी ऐं सामान न पहुचण सबबि पोलिंग मुलतवी थी हुई। पीपल्स पार्टी जी नायब सदर पारां मुज़फ़राबाद जे तकेल 27 में धांधली जो इल्ज़ाम। शेख रहमान बयान में चयो आहे त पोलिंग अमलो बैलेट पेपर्स समेत नवनि लीग अॻवाणनि जे घर मां पकड़ियो वियो। चूंड अमले जे निजी घर में मौजूदगी ऐं बैलेट पेपर ते टपनि वारा इतलाउ इंतिही घन थी चुका आहिनि। धांधली जे हवाले सां वीडियोज़ ऐं सबूत इलेक्शन कमीशन अमलदारनि हवाले कया विया आहिनि। पीपल्स पार्टी जे मज़बूत तकनि में नवनि नून लीग ऐं हिकु भेरो ॿीहर चूंड अमल तकरारी पाइण जी कोशिश करे रही आहे। वज़ीर आज़म जे सियासी मामलनि वारे सलाहकार मुज़फ़राबाद जे तक एल ए 27 में धांधली वारो इल्ज़ाम रद्द करे छॾियो। पीपल्स पार्टी जी वीडियो जाली करार राणा नसनाउला चयो आहे त पीपल्स पार्टी वटि सबूत आहिनि त इलेक्शन कमीशन वटि जमा कराए। सुबुह खां शाम ताईं पोलिंग थी पर का बि शिकायत साम्हूं न आई। पीपल्स पार्टी खटण ते ख़ुशी मल्हाईंदी आहे ऐं हारण ते धांधली जो गोड़ कंदी आहे। लाल भुट्टो सरदारी ॿुधाए त कंहिं चार ॾींहं गणजण शुरू थिया आहिनि। छा ऐवाने सदर जा ॾींहं गणजण शुरू थी रहिया
1: आहिनि?
2: کاملاً هماهنگی.
1: اون آدمایی که اونجا هستن، من اگه تهدید کنم علارغم میل رهبری میان طرف من؟ هیچ جفا در حق اون آدم هست. من استعفا بدم خب رسما اعلام میکنم استعفا دادم. استعفا نخواهم داد، خواهم ایستاد. حالا اینا هم میخوام بگن که یه اختلافی درست کنن که اینا رهبری یه چیزی میگه، اینا یه چیزی میگن.
3: چیزی رو که عیان است چه حاجت به بیان است.
1: همه این مردمی که این سختی های ما رو میبینند و تحمل میکنن
3: برای ایران دارن این کارو میکنن.
1: خصوصا به آدمی که ناتوانه نمیدیم.
3: تو جریان قانون حجاب ایشون خیلی کمک کردن.
1: تمام اونایی که شهید شده بودن، فوت کرده بودیم، گفتیم خود ملیشون رو اعلام میکنن. هر کی اضافه داره خب بگه. یه عدد 3000 رقمی رو 34000 گفتن، این نشون میده اینا چقدر نامرد و وطن فروشن. این نشون میده اینا چقدر نامرد و وطن فروشن.
0: استعفا ندیدس ملک لای کم کا دوران دوس ایران جنگ بدان جی کوشش ناهه، پر سرحدن جو دفاع جاری رکھندو. ایرانی صدر مسعود پزیشکیان چیو آهي ته تهران کي اهڙو معاشرو قائم ڪرڻ تي ڪم ڪرڻ گهرجي جيڪو دشمن کي مداخلت ۽ ويراگو پيدا ڪرڻ جو موقعو نه ڏي. اختلافن جو خاتمو پري مداخلتن وارن امڪانن کي گهٽ ڪندو. اهڙو معاشرو ٺاهڻو آهي جيڪو دشمن کي ايراني سماج کي ويران يا تباه ڪرڻ جو موقعو نه ڏي.
4: आप सुन रहे थे जीए एफएम नेटवर्क पर केटीएन न्यूज़।

0: आलमी मार्केट में तेल अघ घटण का पोए पाकिस्तान में भी पेट्रोलियम शयूं सस्तियूं थियण जी उम्मीद। ओगरा सजन जो चवण आहे त पेट्रोल 3.93 रुपया ऐं डीजल 4.07 रुपया फी लीटर सस्तो थियण जो इम्कान आहे। पेट्रोलियम शयुनि जे अघनि में घटिताई रुगो हिकु ॾींहुं 5 अगस्त लाइ कई वेंदी।
1: نیروهای نظامی کاملا هماهنگی، یعنی آدمایی که اونجا هستن من اگه تهدید کنم علارغم میل رهبری میان طرف من هیچ جفا در حق اون آدم هست. من استعفا بدم خب رسما اعلام میکنم استعفا دادم، استعفا نخواهم داد، خواهم ایستاد. حالا اینا هم میخوام بگن که یه اختلافی درست کنن که اینا رهبری یه چیزی میگه اینا یه چیزی میگه، چیزی رو که عیان است چه حاجت به بیان است. همه این مردمی که این سختی های ما رو میبینند و تحمل میکنن برای ایران دارن این کار خست به آدمی که ناتوانه نمیدیم. تو جریان قانون حجاب ایشون خیلی کمک کردن، تمام اونایی که شهید شده بودن فوت کرده بودیم گفتیم خود ملیشون اعلام بکنن، هر کی اضافه داره خب بگه. یه عدد 3000 رقمی رو 34000 گفتن، این نشون میده اینا چقدر نامرد و وطن فروشن، این نشون میده اینا چقدر نامرد و وطن فروشن.
0: استعفا نہ ڈیندس ملک لائے کم کندو رہندس، ایران جنگ وتھائن جو خواہش مند ہے پر سرحدن جو دفاع جاری رکھندو. ایرانی صدر مسعود پزیشکیان چیو ہے تہ تہران کے اڑو معاشرو قائم کرتے کم کرن گرجے جو دشمن کے مداخلت وراغو پیدا کرنے جو موقع نہ دے، اختلاف جو خاتمہ پر مداخلت وارن امکان کے گھٹ کرو، اڑو معاشرو ٹھائنو ہے جو دشمن کے ایرانی سماج کے ورائن یا تباہ کرنے جو موقع نہ دے.
2: Backed by Saudi Arabia, backed by UAE, and backed by Qatar in particular, but others also. Many, many countries called, many of the leaders of many are friendly with a lot of them, almost all of them, one way or the other, and they all wanted to give this a last chance. This is a last chance. This is not something that, if it doesn't happen, this is a last chance for them to sign a good document. Your place.
0: آبنا ہرمز سبھانے کھلی ویندو، ایران وٹ سٹھو معاہدو کرنا ہی آخری موقع ہے، تہران معاہدے تے صحیح نہ کئی تے تباہ تھی ویندو. امریکی صدر ڈونلڈ ٹرمپ چیو ہے تے ایران سان گالین جی پہرے مرحلے میں آبنا ہرمز کے کھولے ویندو، بیو مرحلو ایران جی ایٹمی ہتھیارن بابت ہوندو. تہران کی کدیں بھی ایٹمی ہتھیار حاصل کرن نہ دینا ویندا. ایران سان گڈ سعودی عرب یو اے ای قطر بھی گالین جی درخواست کئی ہوئی थींदियूं आहिनि त बि ईरान तरतीब कंदो आहे नतीजनि जो इंतज़ारु करणु घुरिजे. अमरीकी शर्तनि ते अबना हरमुस न खुलंदो، ईरान पंहिंजे मौक़िफ़ ते क़ाइमु आहे. अमरीकी नाकाबंदी जारी रही त नतीजा ख़तरनाक निकिरी सघनि था. ईरान जे सुप्रीम लीडर मुश्तबा ख़ामनाई जे सीनियर सलाहकार मेजर जनरल मोहसिन रज़ाई चयो आहे त ईरान अमरीकी नाकाबंदी खे वधीक बर्दाश्त न कंदो. नाकाबंदी ते अमरीकी बहिरिया ऐं फ़ौज खे नतीजा भोगणा पवंदा. तेहरान अबना हरमुस मां कंहिं बि मुतबादिल रस्ते जी इजाज़त न ॾींदो न ई क़बूल कंदो. अबना हरमुस ईरान जी वार्निंग ते जहाज़ वापसि मोटी रहिया आहिनि. सिंध जे सरकारी स्कूल्स में स्वादन ऐं ॿिए अमले जी हासिल लाइ फेशियल रिकग्निशन मॉनिटरिंग एंड एवेल्युएशन सिस्टम शुरू करण जी मंज़ूरी. 17 अगस्त खां शुरूआती तौर 6 ज़िलनि में तदरीसी तोड़ी गैर तदरीसी अमले जे फ्रेम ज़रिए हाज़िरी लॻंदी. ब्रीफिंग में ॿुधायो वियो त शुरूआती तौर 6 डिवीजननि जे हिकु हिकु ज़िले में फ्रेम्स जी शुरूआति थींदी. इहो सिस्टम ऑनलाइन तोड़ी ऑफलाइन कमु कंदो. वॾे वज़ीर चयो आहे त फ्रेम्स सां स्कूलनि में शफ़ाफ़ियत एहतसाब ऐं निगरानी खे हथी मिलंदी. خیبر پختونخوا کے علاقے لکی مروت میں سیکیورٹی فورسز جو آپریشن، کیترا ہی خارجی جنم پیڑا. سیکیورٹی ذریعے موجب فورسز گجی اطلاع تے لکی مروت میں آپریشن کیا ہو جن دوران دہشت گردن کے طاقت کے نشانوں بڑھائے ہو. آپریشن دوران کیترا ہی خارجی دہشت گرد مارجی ویا سدن طاقت تباہ کیا گیا. सिंध हुकूमत जो सेप्टेम्बर खां ईवी टैक्सी सर्विस हलाइण، अक्टूबर में 50 नयूं डबल डेकर बसूं कराची आणण ऐं हलंदड़ साल जे आखिर का मरहले वार वधिक 1000 ईवी बसूं अवामी ट्रांसपोर्ट निज़ाम में शामिल करण जो फैसलो।
3: आप सुन रहे थे जीएफएम नेटवर्क पर केटीएन न्यूज़।

0: अब आप सुनेंगे GAFM नेटवर्क पर KTN न्यूज।
1: अपने सुभाणे खुली वेंदो ईरान वटि सुठो मुआदो करण लाइ ही आख़िरी मौक़ो आहे। तेहरान मुआदे ते शायद ईरान सां ॻाल्हियुनि जे पहिरें मरहले में अब्दार मुस खे खोलियो वेंदो। ॿियो मरहलो ईरान जे एटमी हथियारनि बाबति हूंदो। तेहरान खे कॾहिं बि एटमी हथियार हासिल करण न ॾिना वेंदा। ईरान सां गॾु सऊदी अरब, UAE ऐं कतर बि ॻाल्हियुनि जी दरख़्वास्त कई हुई। ॻाल्हियूं थींदियूं आहिनि त बि ईरान तरदीद कंदो आहे, नतीजनि जो इंतज़ार करण घुर्जे। अमरीकी शर्तनि ते अपना हरमुस न खुलंदो। ईरान पंहिंजे मौक़िफ़ ते क़ाइमु आहे। अमरीकी नाकाबंदी जारी रही त नतीजा ख़तरनाक निकिरी सघनि था। ईरान जे सुप्रीम लीडर मुश्तबा ख़ामनाई जे सीनियर सलाहकार मेजर जनरल मोहसिन रज़ाई चयो आहे त ईरान अमरीकी नाकाबंदी खे वधीक बर्दाश्त कंदो। नाकाबंदी ते अमरीकी बहिरिया ऐं फ़ौज खे नतीजा भोगणा पवंदा। तेहरान अपना हरमुस मां कंहिं बि मुतबादिल रस्ते जी इजाज़त न ॾींदो, न ई क़बूल कंदो। अपना हरमुस ईरान जी वार्निंग ते जहाज़ वापसि मोटी रहिया आहिनि।
2: بانی روهای نظامی کاملا هماهنگی، یعنی آدمایی که اونجا هستن من اگه تهدید کنم علی رغم میل رهبری میام طرف من، هیچ جفا در حق اون آدم هست. من استعفا بدم خب رسما اعلام میکنم استعفا دادم، استعفا نخواهم داد، خواهم ایستاد. حالا اینا هم میخوام بگن که یه اختلافی درست کنن که اینا رهبری یه چیزی میگه، اینا یه چیزی میگه، چیزی که عیان است چه حاجت به بیان است. همه این مردمی که این سختی های ما رو میبینند و تحمل میکنن برای ایران دارن این کارو میکنن. خصوصا به آدمی که ناتوانه نمیدیم، تو جریان قانون حجاب بهشون خیلی کمک کردن. تمام اونایی که شهید شده بودن، فوت کرده بودن، گفتیم خود ملیشون اعلام بکنن. هر کی اضافه داره خود بگه. یه عدد 3000 رقمی رو 34000 گفتن، این نشون میده اینا چقدر نامرد و وطن فروشن. این نشون میده اینا چقدر نامرد و وطن فروشن.
1: استعفا ندیندس، ملک لائے کم کدو رہندس. ایران جنگ بتائن جو خواہش من نہ ہے، پر سرحدن جو دفاع جاری رکھندو. ایرانی صدر مسعود پزیشکیان چیو آہے تا تہران کیڑو معاشرو قائم کرن تے کم کرن گرجے، جکو دشمن کے مداخلت ایں وراکو پیدا کر جو موقع نہ دے. اختلافن جو خاتمہ پدے مداخلت وارن امکانن کے گھٹ کدو. اڑو معاشرو ٹھائنو آہے جکو دشمن کے ایرانی سماج کے ویران یا تباہ کر جو موقع نہ دے. मुज़फ़्फ़राबाद जे ॿिनि तकनि LA 27 ऐं LA 28 ते पोलिंग जो अमल मुकमल थियण खां पोइ वोटनि जी ॻणप जारी। LA 27 जे सभिनी 196 ऐं LA 28 जे 57 पोलिंग स्टेशन ते सुबुह 8 खां शाम 5 वॻे ताईं पोलिंग जारी रही। LA 27 ऐं LA 28 ते मौसम जी ख़राबी ऐं सामान न पहुचण सबबि पोलिंग मुलतवी थी हुई। पीपल्स पार्टी भेरो बीहर नवाज शरीफ मथां धांधलियुनि जा इल्ज़ाम लॻाए छॾिया। राणा सनावला पारां इल्ज़ाम रंद धांधलियुनि बाबति पीपल्स पार्टी जे पेश कयल वीडियो बि जाली करार। शेरी रहमान चयो आहे त पोलिंग अमलो बैलेट पेपर समेत नून लीग अॻुवाण जे घर मां पकड़ियो वियो। चूंड अमले जी निजी घर में मौजूदगी ऐं बैलेट पेपर ते ठपनि वारा इतला इंतिहाई घर थी चुका आहिनि। धांधली जे हवाले सां वीडियोज़ ऐं सबूत इलेक्शन कमीशन अमलदारनि हवाले कया विया आहिनि। वज़ीर आज़म जे सियासी मामलनि वारे सलाहकार राणा सनावला चयो त पीपल्स पार्टी वटि सबूत आहिनि त इलेक्शन कमीशन वटि जमा कराए। सुबुह खां शाम ताईं पोलिंग थी पर का बि शिकायत साम्हूं न आई। पीपल्स पार्टी खटण ते ख़ुशी मल्हाईंदी आहे ऐं हाराइण ते धांधली जो घोड़ कंदी आहे। बिलावल भुट्टो ॿुधाए त कंहिंजा ॾींहं ॻणजण शुरू थिया आहिनि। छा इवाने सदर जा ॾींहं ॻणजण शुरू थी रहिया आहिनि?